جوت لائی جگدیش جگایا پوجے پوجن ہارا. کہندے نے اے میرے مالک تیری آرتی دی سمجھ کوئی برلا ہی جان سکتا ہے, کسے برلے دی ہی سمجھ اے گل آ سکتی ہے, کوئی بوجھے بوجھن ہارا کوئی اس گل نو بڑھ سکتا ہے. ہر کسے دے بس دا روگ نہیں کہ تیری اس آرتی نو سمجھ سکے. ہن کہندے نے خیال کرنا, میں کل بھی ذکر کر رہا سا تین چار چیزاں دا, دیوا بالن لئی تین چیزاں دی لوڑ ہوندی ہے, تیل دیوا تے بندی. پر ایتھے بھگت جی کہندے نے ہے میرے مالک تت تیل نام کی آبادی. میں جنا تیل پایا نا ایتھے تت دا پاوا ہے گیان. تت تیل میں گیان روپی تیل پایا ہے, نام کی آبادی کہندے نے جیڑی وچ بٹی ہے نا وہ میں نام دی پائی. تے اس شریر نو دیپک بنایا, دھیان دینا ہن ایتھے دیپک آٹے دا نہیں ہے, مٹی دا نہیں ہے. کئیاں نے اپنی سمتھا مطابق سٹیل دا کوئی چاندی دا ایسے اد آدک دیوے بنا لیندے نے, پر بھگت کبیر جی کہندے نے ہے میرے مالک میں گیان دا تیل پایا ہے, نام دی وٹی پائی ہے, اس شریر دے اندر دیوا بنا کے کیتا کی ہے, تپت تیل نام کیا باتی دیپک دے اجالا. پھر میں ستن نو دیپک بنا لے ہے, تے ہے میرے مالک ہن تو کر کرپا میرے تے جوت لائے جگدیس جگایا. اے جوت کدو جگی؟ جدو اسی جگت تارن ہار دے نال جڑ گئے, کیونکہ جد تک پرماتما نال جڑیا نہ جائے جوت نہیں جگدی. تسی ویکھ دیو کئی وال تین چیزاں ہون, دیوا بتی تیل, جد تک بالن والا نہ ہوئے دیوا نہیں بنتا. دیوا اپنے آپ کدی نہیں بلیا, دیوے وچ ایک چیز دی بھی کمی ہو جائے دیوا نہیں بلدا. جد تک انہاں تین چیزاں دا میل نہ ہوئے دیوا بتی تیل, ہن تین وچوں بتی کڈ دیو تیل تے دیوا رہ جائے دیوا نہیں بلدا. ہن بتی وچ رکھ کے تیل نہ پاؤ بتی تے دیوا ہوئے دیوا پھر بھی نہیں بلتا. جی اسی کہیے بتی تے تیل دا سبند جوڑ دئیے دیوا نہ ہوئے دیوا پھر بھی نہیں بلتا. تینے چیزاں دا میل ہے, پر جی تینے چیزاں ہون دیوا بھی ہوئے وچ بتی بھی ہوئے تیل بھی پا دیتا جائے دیوا پھر نہیں بلتا. بالن والا چاہیے. بھگت کبیر جی کہندے نے ہے میرے مالک اے میرا دیوا تاں بلنا ہے, اے جوت نے ازیارا تاں کرنا ہے جد تک تیرے نال سبند نہیں جڑنا. تیرے نال سبند جڑے گا تے اے دیوا بلے گا. کر کرپا جوت لائے جگدیش جگایا بجھے بجھنا. کوئی برلا اس گل نو بجھدا ہے کہ اے جڑی جوت ہے مالک نال رل کے جگائی جا سکتی ہے. اگے بھگت کبیر جی کہندے نے پنچے شبد اناہت واجے سنگے سارنگ پانی, پنچے شبد اناہت واجے. اے انہد واجی جو میرے اندر ایک رس ایک تار وج رہے ہیں, کیونکہ مالک تیری کرپا ہو گئی. پنچے شبد اناہت واجے سنگے سارنگ پانی, جویں بانی وچ ذکر آندا ہے پنچے شبد بجے مت گرمت وڈ پاگی انہد بج گیا. انہد اے جڑا انہد ناد ہے اے اندر وجدا ہے. تے بھگت کبیر جی کہندے نے مالک تیری کرپا میرے تے ہو گئی, پنچے شبد انہد وجے ایک رس ایک تار وج رہے نے. تے اے پنچ واجے کہڑے نے؟ پنج ساج کہڑے نے؟ تنتی ساج, ساز سنگت چمڑے نال مڑے ہوئے ساج, کچھ تاتو دے بنے ساج, کچھ کڑا ات آدک, کچھ بھوک مارن والے ساج. یہ پنج پرکار دی ساج نے. پنچے شبد جنہوں کہ پنچے شبد اناہت باجے سنگے سارن پانی, کبیر داس تیری آرتی کینی نرنگ.
हे मेरे मालिक तू मेरी ए आरती प्रवान कर ले, मैं ते तेरी इस प्रकार आरती सही समझी है। ते साध संगत कल जिक्र चल रहा सी, उस आरती दा मन बनिया किसनू संपूर्णता विच कीता जाए। फिर तन्ना जी दा भी जिक्र बड़ा सुंदर चलिया, सैन जी ने बड़ी सुंदर गल की, धूप दीप कृत साज आरती। सैन जी कहते ने इस आरती नू करन वास्ते चार चीजा की लोड़ है, धूप दीप कृत साज आरती। धूप अगरबत्ती दीवा ते थाल घ्यो पा के जिन्हू जलाया जाता है, ये चार चीजा जिन कहते ने कठियां हो जान फिर ये दीवा बाल के आरती की जाती है। लेकिन ये जिहड़ी आरती हिंदू मत अनुसार होंदी है उहदा कुछ जिक्र मैं अज पढ़ रहा सां। इस प्रकार मिलिया कहिंदे ने चार वरी ये जिहड़ा थाल है ना चरणा ते कमाया जाता है, चार वरी ते दो वरी ये नाभी तक इस थाल नूं कमाया जाता है, ते उपरंत एक बार मुंह ते मुख ते कमाया जांदा है, ते साध संगत उस तो बाद सत वार पूरे शरीर नूं बार बार कमाया जांदा है। ते जेकर ऐसा मिलिया कि इहदे विच थाल विच जिहड़े दीवे ने एक तो लैके सौ तक रखे जांदे, इह नहीं कि एक दीवा एक नहीं, एक तो लैके सौ तक इहनां दी गिनती है, इह उहनां दी मर्यादा है। पर सतगुरु कहण लगे भाई तू ऐसा दीप बाल जिहड़ा बुझे ही ना हमेशा जगदा रवे, इसलिए उन्होंने साड़ी चोली विच ए दान पा दिता। हुण भगत तन्ना जी की कहिंदे, कहिंदे ने हे मालक परमात्मा गोपाल तेरा आरता, हे गोपाल मालक अकाल पुरख मैं तेरे अगे आरता इसलिए कर रहे हैं कि मैं तेरे कोल कुछ डिमांड मंगनी है, मैं तेरे कोल कुछ मंगना चाहना हां। हुण लफज आरता क्यों आया है, क्योंकि अगे लफज आरती चल रहा है, यह आरता क्यों है, यह ना समझ लेना एक काव रस है। जिवें कवि कोई काव लिखता होवे ना उन्हें अपने फिकरे नूं लवाना हुंदा है। हुण अगे लफज की है गोपाल तेरा आरता जो जन तुमरी भगत करन ते तिनके काज सवारता, क्योंकि लफज तां पूरा हुंदा है। ए दास तन्ने वालों हे मालक तेरे अगे बेनती है, गोपाल तेरा आरता किस लई जो जन तुमरी भगत करन ते तिनके काज सवारता। हुण एक गल मैं तुहाडे समक्ष ए रखना चाहना, भगत तन्ना जी ने इथे विश्वास दसे है भई जेड़े तेरे परमात्मा भगती करदे ने मैनूं यकीन है, मैनूं भरोसा है, मैनूं अकीदा है, तेरे ते फेत है, तू उहनां दे कारज आप सवारना है, तिनके काज सवारता। हुण कहिंदे ने मेरियां मंगां की ने, सत्संग ध्यान देना।

हे परमात्मा अकाल पुरख मैं तेरे दर तो आरता करके ए दात मंगदा हां दाल सीधा मांगो कियो। दाल तुसी सारे जानदे हो जिन्हों दाल ते रोटी दा संस दुनिया दा सब तो वड्डा है। कहंदे ने दाल ते सीधा कहंदे ने आटे नू, दाल सीधा मांगो कियो, हे परमात्मा क्यों भी दे। हुण ए जे तीन चीजां तू मैनू दे दे हमरा खुशी करे मित जीओ, मेरा मन बड़ी खुशी नाल तेरी भगती करेगा। साध संगत ए ते बिल्कुल सियाणी गल है, वो जिहदे घर खाण नू ना होवे उहनूं भगती कित्थे सुझदी है, उहदा मन कुड़दा रहिंदा है। कहिंदा हे परमात्मा एवें संसार विच भेज दित्ता ही, खाण नू ते दित्ता कुछ नहीं, जे कुछ खान नू देवे तो तेरी भगती करा, हुण खान नू ते लभदा नहीं तेरी भगती की करा। इसलिए भगत धन्ना जी कहिंदे ने हे मालक तेरी भगती भी तां होवेगी मैनू ए चीजा दे, दाल सीधा मांगो कियो हमरा खुशी करे, मेरा मन बड़ी खुशी नाल तेरी भगती करेगा। हुण भगत जी कहिंदे ने इत्थे ही बस नहीं, हे परमात्मा कुछ मंगा होर भी ने। बनिया छादरनी का अनाज मंगो सर्द सीका, बनिया दा पाव है पैर, हे मेरे परमात्मा मैनू पैरां दी जुत्ती बड़ी आला चाहिए है। बनिया छादरनी का, हुण छादर कहिंदे ने तन दे कपड़िया, पैरां दी जुत्ती अच्छी होवे, तन ते कपड़ा अच्छा होवे, सिर ते पग सोहनी होवे, वेखण वाला भी कहता कि बहुत अच्छी पर्सनैलिटी भी आया है, क्योंकि अड की दुनिया की निगाह सिर तो लैके पैरों तक जाती है। तो भगत कहता हे परमात्मा जिहड़ा मैनू वेखे वह मैनू वेखदिया तेनू याद करे, मैनू वेखदिया तेनू याद करे। जे परमात्मा का भगत ऐसा है तो परमात्मा क्यों पनिया छादन नीका अनाज मंगो सत सीका, पैरां दी जुत्थी अच्छी होवे, तन दे कपड़े अच्छे होण, ते अनाज सोहनी धरती वाई दा मैनू चाहिदा है, अनाज भी इहो जिहा ना होवे अच्छी धरती वाई दा। अनाज मंगो सत सीका, फिर कहिंदे ने गौ भैंस मंगो लावेरी इक ताजन तुरी चंगेरी, हे मेरे मालक एक गौ चाहिदी है एक भैंस चाहिए। पर सजल सुरी सजल सुई हुई कहने एहो जी मैनू दे देवे, गौ भैंस मंगो लवेरी एक ताजन तुरी चंगेरी। तुरी कहने अरबी घोड़ी, तेरे भगत नू घोड़ी भी चाहिए है असवारी वास्ते। बस हुण इंज समझ लो उस वेले घोड़िया सन, इस वेले आ मोटरां कारां, कितनी कितनिया महंगिया कितने कितने नाम ने उन्होंने जिहड़े गिने नहीं जाते, पर उस वक्त अरबी कौड़ी सब तो आला गिनी जाती सी। गौ भैंस मंगो लवेरी एक ताजन तुरी चंगेरी। अंत विच कहिंदे ने हे परमात्मा आ डिमांड ध्यान नाल सुनी, कर की केहन चंगी जन तन्ना लेवे मंगी। भगत ने परमात्मा नू आरती करके खुश कर लिया, इंज कह लो भगती करके खुश कर लिया। जो हुण परमात्मा खुश है, परमात्मा कहिंदा भगता जो मंगी जाएगा दे जावांगा, क्योंकि उन्हें अपने वास विच कर लिया। कहिंदे ने हुण जिहड़ी डिमांड अज सामने रखी कि अंत विच मैनूं घरवाली चंगी चाहीदी है, क्योंकि घरवाली का बहुत साथ हुंदा है भगती विच। जे घरवाली ना चाहे तो खिमा करना भगती बहुत औखी है, बहुत कठिन है। यह जिन्हें भी भगत धन श्री गुरु ग्रंथ साहब बैठे ने उन्हां दियां घरवालियां दा साथ है, क्योंकि घरों साथ होना जरूरी है। इसलिए घर की गहन चंगी जन तन्ना देवे मंगी, तन्ने ने मंग के लई। हुण अगे चलिए, भगत कबीर जी इस आरती नूं कहिंदे होए कह रहे ने कि हे परमात्मा मैं तेरी आरती इसे लई कीती है कि मैं भी ग्रस्ती हां, मैं भी बाल बच्चरदार हां, मैनू भी कुछ चाहिए। हुण परमात्मा कोलों की मंगे है, भगत कबीर जी बड़ा सुंदर कहिंदे ने, आओ सरवण करिए।
سورٹ بھوکھے بھگت نہ کیجے یہ مالا اپنی لیجے. بھگت جی نے گل بڑے کمال دی رام کی, کہندے نے اے پرماتما اکال پرکھ آلا پھان اپنی مالا بھوکھیا تو بھگتی نہیں ہوندی, کیونکہ من رجا ہووے تن رجا ہووے بھگتی بھی پھر ہی ہوندی. بھکھے تو بھگتی نہیں ہوندی, پھڑ لے اپنی مالا میں نہیں تیری بھگتی کر سکتا. سورٹ بھوکھے بھگت نہ کیجے یہ مالا اپنی لیجے پھڑ مالا. پر کہتے نہیں میری مانگ کیسی ہے, ہاں مانگو سنتن رہنا میں نہ ہی کسی کا دینا. کہتے نہیں میں تیرے کو مانگنا سنتان دے چرنا دی دور, اے میرے مستک تے لگ دی رہا ہے. ہاں مانگو سنتن رہنا پر نال میں یہ بھی کہنا میں نہ ہی کسی کا دینا, میں کسی کا دینا نہ ہو. کئی بار ہوندا ہے کہ بندہ بھگتی تے بیٹھا ہوندا ہے, لین والا بوئے تے آ کھلوندا ہے, او باہر بوا کھڑکا رہا ہوندا ہے, کھول پئی بوا میرا دینا مینو دے, کہندا ہن کتھے من لگدا ہے, نہیں لگدا. میں نہیں کسی کا دینا, میں کسی دا دیندار نہ ہوواں, کسی دا دینا نہ ہووے. پھر کہندے نہیں ہے پرماتما یہ کیویں ہو سکدا ہے, ایسی گل کیویں بن سکدی ہے. ماں تو کیسی بنے تم سنگے اپنتے ہو تو لے و منگے. مادھو مادھو کہنے نے ہے مایا دے مالک, ہے مادھو اکال پرکھ کیسی بنے تم سنگے, اے تیری میری بن کیویں آ سکتی ہے, تیرا میرا سنگ کیویں رل سکتا ہے. ہن سنگ کس لئی کرنا ہے, آپ نہ دیو تو لے و منگے. جے پرماتما تو مینوں نہ دےویں تے تیرا میرا اتنا پیار ہونا چاہیدا ہے, تیرا میرا اتنا سنگ ہونا چاہیدا ہے, جے تو نہ نہیں دےویں میں آپے منگ کے لے لوں. اس لیے بھائی آؤ, اے ہے پرماتما دی آرتی, اونوں بندگی کر کے رضا لو. او نہیں نہ دیندا, آپ منگ لو, کیونکہ ساڈا اوہدا سبندھ پیو پتر دا ہے. پتر نے کدی پتا کولوں منگن لئی گریز نہیں کیتا, پتنی نے پتی کولو منگن لئی کدی گریز نہیں کیتا, حق نال منگ دے نے کہ اے پرماتما میرا تیرے تے حق ہے کیونکہ میں تیرا پتر. اس لئی آؤ پہلے حق بنائیے پھر منگنا شروع کریے. ہن بھگت جی کہندے نے میں کی منگ رہے ہاں,